0: तरीके से वो एक दायरे में वो लोग दौड़ते हैं। तो आप देखेंगे जो आखिरी चक्कर जी उनमें उनको ज्यादा मेहनत करनी पड़ती है, इनाम के लिए उन चक्कर में उनमें जो एनर्जी जो वो थोड़ी थोड़ी बचा कर रखते हैं वहां पर एनर्जी लगाना पड़ती है ताकि वो जो है वो बाकी लोग जो है वो उससे आगे बढ़ सकें। इसका मतलब यह है कि अगर रोजे हैं उनका जो वो अच्छा भी मकसद वाला होता है और हमें ज्यादा मेहनत भी करना पड़ती है। अभी ये महीना हमसे जुदा हो रहा है, ये बिशमार के लिए मैं कहता हूं, लेकिन थोड़े दिनों के बाद फिर मान पड़ जाते। हज करने के लिए जाते हैं कितना जोश जज्बा होता है कि हमने जनाब जाना है अल्लाह के घर जाना है, बड़ी तैयारियां हैं, बड़ी सिस्टम है, वहां पर चले भी गए, फरीजा अदा भी कर दिया। वापस आने के दो चार महीने के बाद ये आस्ते आस्ते आस्ते आस्ते जो है ये कनेक्शन कम होना शुरू जाता है और जिंदगी की वही रूटीन जो पाँच साल दो साल पहले उसी पर बंदा आ जाता है, बल्कि कभी कभार से ज्यादा जो और शुरू हो जाता है। नमाज है, नमाज के लिए कोशिश होती है, जुमे की नमाज पढ़ने के लिए वहां हम अपना सारा करते हैं, नमाज चलो जिस तरह भी खड़े नमाज पढ़ लेते हैं, जो ही वो जो अल्लाह से गिरगिरा कर माफियां मांगी है वो की है, वो जो किए कि आप अच्छी किस्म की जो है वो तौबा तनसुबा कर ली है, हमने आगे कोई गलत नहीं करना। मस्जिद से जो ही इधर अस्सलाम वालेकुम रहमतुल्लाह किया दूसरी तरफ किया बस तो फिर वो काम शुरू कर दिए जो पहले अभी से वादा वदूद करके आए थे। बिल्कुल इसी तरह अगर तमाम फिका के लोगों की मिसाल, बेशुमार फिका के लोग अपने प्रोग्राम करते हैं लेकिन अफसोस से कहना पड़ता है कि सिर्फ वो प्रोग्राम उन दिनों तक महदूद होते हैं, बाकी उसकी जो झलक है वो बाकी दिनों में नजर नहीं आती। और यकीन करो बाकी जो चीज़ों को छोड़ें हम इस पर फोकस करते हैं जो ईद मिलाद नबी के जो प्रोग्राम हैं बहुत ज़्यादा हो रहे हैं। हमने अपनी ज़िंदगी के अंदर अगर 20-30 साल पहले हम देखें तो बहुत कम प्रोग्राम जो थे वो ख़ास तौर पर दूर दराज इलाकों में बड़े कम होते थे, हमें जुलूस में शिरकत के लिए ये नाखानी सुनने के लिए या किसी स्कॉलर या बड़े लोगों की तकरीर सुनने के लिए काफ़ी दूर दराज और करना पड़ता था। मसाजद तो हर जगह मौजूद थी लेकिन ये सारी जो है ये उस वक्त नहीं होती थी जो अब हो रही है। अच्छी बात इसमें कोई गलत बात नहीं है कि हम खुशी खुश है कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की आमद हुई, उनकी आमद जो है बेशुमार जो जारी था वो जालियत का दौर और जो लोग मजलूम थे उन पर जुल्म सितम हो रहा था वो आज़ाद हो गए, गुलाम आज़ाद हो गए, ख्वातीन के साथ जो जुल्म सितम था वो ख़त्म हो गया, वो उनको इज्जत तकरीम मिल गई। इसी तरीके से जिसको ना हक नहीं मिल रहा उसको हक मिलना शुरू हो गया, जो लोग जन्नत के जो अब गढ़ में जाते इनकी रहमतों और बरकतों की वजह से अल्लाह पाक ने उनको जन्नत नसीब करना शुरू कर दी, उस तरफ उनका रुझान हो गया। और जो लोग जो थे महकूमी की जिंदगी गुजारते थे उनकी इज्जत तकरीम नहीं थी, अल्लाह ताला उनको हुकूमत खिलाफ दी, वो बहुत बड़े जो है वो दुनिया के वारिस बन गए। तो ये नबी पाक की आमद से ये सिलसिला जो है वो इंसानियत को सुख चैन का सांस लेना जो है वो नसीब हुआ। लेकिन जो बात असल में ये बातें तो बेशुमार उलमा कराम जो है वो सुनेंगे, उनसे सुनेंगे, लेकिन मैं तो इस बात पर पिछले हफ्ते भी हमने फोकस किया था, अब भी हम इस बात पर ही फोकस करेंगे कि हम देखें हर काम बड़े जो है वो इत्माम से करते हैं, बहुत जो कोशिश से करते हैं, हर कुछ करते हैं लेकिन हमें उसका नहीं होता। नुकता तो ये है हम पूरा साल इम्तहान में जाते हैं, हम पूरा साल जाते हैं स्कूल कॉलेज यूनिवर्सिटी में चले जाते हैं, हम जो पूरा काम करते हैं लेकिन शायद चंद बल लोग हैं जो वो काम काज भी बड़ी अच्छे तरीके से करते हैं, वहाँ से कोई रिवार्ड भी लेते हैं, इसी तरीके से स्कूल में जाते अच्छे रिजल्ट भी लेते हैं, लेकिन कुछ हमारी तरह के ज़रूर होंगे जो ये पूरा साल जाते रहते हैं, रेगुलर हैं, क्लास में बैठते रहते हैं, सब कुछ करते हैं, लेकिन ज़्यादातर फिर उनका असर कुछ नहीं होता। इसका मतलब यह है कि वो जो सारा काम कर रहे हैं दुनियादारी के असूल के मुताबिक, वो टाइम ज़ाया कर रहे हैं, अपना टाइम ज़ाया कर रहे हैं, उनका कोई फायदा नहीं पहुंचा। दीनी लिहाज चलो ये एक अलग बहस है कि एक जो है घर तैयार होकर नियत से कपड़े उसने पहने, वजू किया, गुसल किया, उसके बाद वो चल कर जो है मस्जिद में आया, जिसने कदम चले उसने नेकियां उसको हो गई, इसके बाद वो नमाज में खड़ा हो गया, नमाज से अदा कर दी, अब यहाँ तो उसका फायदा, इसमें तो कोई शक नहीं है। लेकिन हमारा कहने का मकसद ये है कि होना तो ये चाहिए था कि जब वो नमाज पढ़ के निकला तो फिर उसके अंदर एक तब्दील वो शुरू हो जाती, वो पता चल जाता कि ये नमाजी साहब जो है जा रहे हैं, और ये फर्क हो जाता कि ये नमाज पढ़ने वाला नहीं है। क्योंकि जब एक अच्छा काम करने वाला सामने आते हो और दूसरे पर गलत काम करने वाला भी हो, तो फिर जब लोग दोनों को जो है वो एक उनको तोलते हैं किसी तरह, उनको देखते हैं, उनके बात करते हैं, तो पता चल जाता है कि ये आदमी जो है ये अल्लाह, ये नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का जो है वो है, अहल इश्क है, और ये जो है ये किसी दूसरी पटरी पर चल रहा है। सदोस कि जो है वो ये सारी की सारी चीज़ें सिर्फ जुबानी कलामी और ज़ाहरी तौर पहुँच मतलब हमारे यहाँ मौजूद है, लेकिन एक चीज़ ज़हन में रख लें कि सवाल इसका जो गुनाह अजाब है ये तो अल्लाह ताला की ज़ात बेहतर जानती है, लेकिन जो मकसद हमने हासिल करना चाहिए वो हम आज मकसद हासिल नहीं कर चुके, कर सकते और न कर रहे हैं। बहरहाल ये बात चूँकि थोड़ी सी अब इसको आगे बढ़ाएंगे और फिर ब्रेक का जो है अभी टाइम आ रहा है, बात इधर उधर हो जाती है जी, इधर उधर बात करने से माजरत जो है वो मिलते हैं ब्रेक के दूसरे हिस्से में।
1: Listening to Link FM.
2: 55 million face hunger in West and Central Africa, including malnourished children. Can you make a lasting difference in children's lives? Together with the plight of the children of Gaza, let's become a beacon of hope in their time of sheer need. Call the donation hotline now on 0114-365-4454 or visit familiesrelief.org.uk and let's save lives together.
3: Assalamu alaikum, main hoon Naeem Azharvi aur tusi sun rahe ho Link FM.
4: Lazier Solicitors is one of the established law firms in Sheffield, Firth Park. We provide quality, dedicated legal services to include residential and commercial conveyancing, wills and probate, power of attorneys, sale and purchases of businesses, commercial leases, immigration and estate planning, multilingual staff, competitive prices. Please call us on 0114 308 2727 or visit us online, naziersolicitors.co.uk. Nazir Solicitors is trading style of affinity, 7 Law Solicitors. Regulated by Solicitors Regulation Authority.
5: अगर आपकी टैक्सी, मिनी कैब, प्राइवेट किराए पर लेने वाली गाड़ी या प्रेस्टीज कार हादसे का शिकार हुई है, आपको क्लेम टीम से बात करने की जरूरत है। वह मुकामी माहिरीन जो शेफील्ड और आसपास के इलाकों में मुतबादिल गाड़ी तेजी से मुहैया कर सकते हैं। क्लेम टीम अपने दावे के मुताबिक £2,000 तक रेफरल फीस अदा करते हैं। 0333-00571-009 पर कॉल करें। क्लेम टीम रोदरहम को ऑनलाइन, फेसबुक या theclaimteam.uk पर तलाश करें।
6: Do you want to make a difference in your community? Join the Interfaith Network in South Yorkshire and help raise awareness about early onset type 2 diabetes in young people aged 18 to 39.
7: diabetes affects millions across the UK, with ethnic minority groups often at higher risk. The NHS South Yorkshire Integrated Care Board and the Pakistan Muslim Centre in Sheffield have started the T2Day project, bringing together different faiths and cultures to fight diabetes. We're running awareness campaigns, hosting health workshops, and creating online platforms to give communities easy access to helpful resources. From community events to interfaith networking, your involvement can really make a difference. Interested in being part of this important work? Contact PMC today. Call 0114 243 6091. Let's work together to build healthier communities.
8: तुसा की है परेशान खलते हुए जी
9: अंकल मेरी कार की एमओटी एक्सपायर हो रही है कौन सा एमओटी सेंटर लेके जाऊं
8: ये तो कोई फिक्र वाली गल है नहीं ए साडे पापा गुलाम कादर हो रहे ना ए एमओटी वाले वो हर किस्म ने गाड़ियां नहीं एमओटी करने भावे कार वे या वैन ते रीटेस्ट बिल्कुल फ्री करने खुश अखलाक शख्सियत ते लाजवाब सर्विस
9: ए ए एमओटी वाले हैं किधर
10: ए ए एमओटी क्ले स्ट्रीट अटकलिफ S92PE अपॉइंटमेंट नहीं कोई जरूरत नहीं अच्छो एमओटी गाड़ी निकलो ते मौजा करो फोन नंबर 07867862585
2: 55 million face hunger in West and Central Africa, including malnourished children. Can you make a lasting difference in children's lives? Together with the plight of the children of Gaza, let's become a beacon of hope in their time of sheer need. Call the donation hotline now on 0114-365-4454 or visit familiesrelief.org.uk and let's save lives together.
11: For the latest updates, follow us on facebook.com/linkfm90.
0: Welcome back. Program ke dusre hisse mein aapka bhai Master Mohammad Razak Ajmal program pe hum sukhan lekar aapki khidmat mein hazir hai. Ye program jo hai wo har budh ko din 2 baje se lekar 4 baje tak Link FM 96.7 FM se barah rast pesh kiya jata hai. तो आप तमाम बहन भाइयों का बड़ा शुक्रिया जो दूर दराज से हमें सुनते हैं प्रोग्राम आज जो है फेसबुक लाइव के ज़रिए भी आप देखते हैं या कभी कभार मसला थोड़ा टेक्निकल इश्यूज़ होते हैं बारा चलो अल्लाह खैर करे तो आप तमाम बहन भाइयों का बड़ा शुक्रिया जो आप तमाम हमारे तमाम प्रोग्राम आप जो है वो सुनते देखते हैं फीडबैक भी देते हैं और हमारी रहनुमाई भी फरमाते हैं देखें लाइव प्रोग्राम के अंदर बातें इधर उधर हो जाती हैं लिहाजा हम हमेशा मदद भी करते हैं और दूसरी बात यह है कि ये जो बातें हम करते हैं इनका लिंक एफएम की इंतज़ामिया से या इसकी लिंक एफएम पॉलिसीज़ का कोई तल्लुक नहीं होता ये हम अपनी ज़िम्मेदारी जो है कबूल करते हैं और अपनी ज़िम्मेदारी पूरी करने की कोशिश करते हैं देखें ये जो तसव्वुफ़ है तसव्वुफ़ ये जो प्रोग्राम कोई किसी भी आप प्लेटफार्म से सुने ये हमेशा तकसीम और तफरी की बात नहीं करता ये ज़र्ब और जमा की बात करता है और ये उस दिन मैंने आपको बताया था कि तकसीम में तफरीक होती है और ज़र्ब के अंदर जमा और जमा के अंदर ज़र्ब होती है बहरहाल ये बात जो है वो कभी ये एक अलग फिर मौजू हो जाएगा आज हमने इस बात को फोकस यहाँ पर करना है कि आज भी और इसके बाद कल भी ये पूरा महीना जो है मिलाद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम हमारे आखिरी नबी हज़रत जो है मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ख़त्म अल-मुरसलीन ख़त्म अन्नबियीन ये बात हम इसलिए करते हैं क्योंकि अल्लाह ताला ने इनको नबी बनाकर भेजा इसके बाद कोई किताब नहीं कोई कुछ नहीं हमारा जो मसला कभी कभार हम देखते हैं कि ये जो मुख्तलिफ लोग मुख्तलिफ तरीक़ों से बहस करते हैं असल में एक चीज़ को समझने के अंदर जो है कभी कभार एक लोग जो हैं वो उसको एक तरीके से समझे और दूसरे आदमी उस बात को उस तरीके से ना समझ सके तो इस दुनिया के अंदर जितना भी झगड़ा है किसी भी मामले में है वो बात को ना समझने में है जिस दिन लोगों को बात समझ आ उस दिन झगड़ा ख़त्म है अब ये बात समझने में कितनी देर है कितना टाइम लगता है जिंदगी भर गुजर जाती है या नहीं गुजरती ये कहां तक ये बात जो है वो इंसान समझता है ये तो अल्लाह ताला की देन है और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के सदके औलिया अज़म बुज़ुर्गान दीन के सदके जो है ایک سلسلہ وہ انسان تک پہنچتا ہے. بات میں یہ ضرور کہوں گا کہ اگر یہ تفریق نہیں دیکھنی آپ نے تو پھر جو ہے جس کی حضرت میر صاحب کہتے ہیں کہ یہ خشکی والا رستہ جو ہے چھوڑنا پڑے گا, یہ آپ کرنا پڑے گا. اب وہ ایسا راستہ ہے جس میں کوئی تفریق نہیں ہے, کوئی مسئلہ نہیں ہے, کوئی پریشانی نہیں ہے. وہاں اگر ہے تو صرف کامیابی ہی کامیابی ہے. مشکلیں تکلیف تو راستے میں آتی ہیں, وہ تو اگر نبی پاک صلی اللہ علیہ وسلم زندگی کے اندر دیکھیں تو پھر مکہ شریف ان کا رہنا کیسا تھا, پھر وہاں سے ہجرت کیوں کی, پھر آگے جہاد ہوئے, لڑائیاں ہوئیں, اس کے بعد جو ہے وہ جو ہے ان کی اپنی شرکت, اس کے بعد آگے بھی آگے سلسلہ چلتا رہا. آگے حضرت امام صلی اللہ علیہ وسلم کے بارے میں دیکھیں, صحابہ کرم جو خلافت راشدہ جن کے پاس تھی ان کے بارے میں وہاں پر دیکھیں کہ کیا ہوا, کیسے واقعات ہوئے. آگے مسلمانوں کی پوری زندگی آپ اگر یہ ساری تاریخ کا مطالعہ کریں تو بشمار چیزیں آپ کو نظر آئیں گی. یہ راستہ اصل میں بڑا مشکل ہے, بڑا تکلیف دہ ہے, لیکن جب اس مقام کی طرف بندہ چلنا شروع کر دیتا ہے تو اس کے اندر اتنا مزہ اور ذوق ہے, اس کے اندر جو ہے وہ اتنی یعنی ذہن کی ایک آسودگی ہے, دل کی جو ہے وہ سکون ہے اس کے اندر, کہ بندہ اس راستے پیچھے نہیں ہٹتا. بس یہ بات خاص ہے. اور پھر جب دل کے اندر عشق مصطفیٰ, عشق نبی دل کے اندر ہو تو پھر تو بات ہی ختم ہو جاتی ہے. وہی اول وہی آخر, علامہ صاحب نے وہی اول وہی آخر جو ہے وہ یعنی نبی پاک صلی اللہ علیہ وسلم کے بارے میں کہ وہی ظاہر بھی ہیں, باطن بھی ہیں, آخر بھی ہیں, پہلے بھی ہیں. اور پھر اس کے بعد وہی قرآن, وہی فرقان, وہی یاسین, وہی تھا. مطلب یہ ہے کہ نبی پاک صلی اللہ علیہ وسلم ہی کی وہ ہستی ہے جو موجود بھی تھی, موجود ہے بھی, سب کچھ انہیں کی خاطر ہے, انہیں کی وجہ ہے. لیکن آج اس بات کو ہم نے آنا ہے, وہ یہ ہے کہ آج جتنی بھی محفل یہاں ہو رہی ہیں, اس ملک میں ہو رہی ہیں, گھر میں ہو رہی ہیں, محلے میں ہو رہی ہیں, شہر کے اندر جہاں کہیں بھی ہیں, آج ہم نے دیکھنا ہے کہ آج اتنی محفل کرنے کے باوجود, اتنے نبی پاک صلی اللہ علیہ وسلم ساتھ عشق اور پیار کرنے کے باوجود, اتنا پیار کا اظہار کرنے کے باوجود, آج ہمارے پاس کچھ نہیں بچا. ہماری عزت دیکھ لیں, ہمارا اوج کمال دیکھ لیں. اگر ہم آج کے مسلمان کو آج سے جو ہے وہ 500-700 سال پہلے والے مسلمان سے کمپیئر کریں, 100 سال مسلمان سے کمپیئر کریں, 50 سال سے کمپیئر کریں, تو آج ہم کہاں پر کھڑے ہیں؟ آج تو ہم یہ کہتے ہیں ہم نے موبائل دیکھ لیا, فون دیکھ لیا, یہ فیس بک, یہ ٹک ٹاک, سب کچھ ہمارے پاس آ گئی, آج کسی کی ضرورت نہیں ہے. یقین کیجئے, یقین کیجئے, جتنی آپ ان لوگوں کو ضرورت ہے استاد کی, جتنی آپ کی ضرورت ہے وہ پیر مرشد کی, جتنی اس کی ذرات کی ضرورت آپ کبھی نہیں ہوئی. کیوں کہ ایک وقت ہو سکتا ہے کہ ایک دو آدمی کسی کو اچھی چیز سمجھاتے تھے تو وہ راستے میں جاتا تو اور اس کے دو چار ملتے, وہ بھی کبھی کبھار. آپ دیکھیں جب ہم اسکول میں پڑھتے تھے تو والدین جو ہے وہ تو گھر میں ہوتے تھے, ہم ادھر ادھر کرتے, شرارت کرتے, راستے میں نہیں کرتے تھے, کوئی دوسرا دیکھ بندا تو وہ جو ہے پھر وہ جو ہے پھر ہم سے پوچھ گچھ کرے گا, ہماری جو ہے وہ پوچھ پاؤ کہ ہاں بھائی یہ شرارت کس نے کی ہے. کیا کسی ہمارے بچے کو, کسی جوان کو آج یہ کوئی ڈر خطرہ موجود ہے کہ کوئی دوسرا آدمی جو ہے مجھے دے کر, یا دوسرے آدمی کے دل کے اندر یہ بات موجود ہے کہ یہ غلط کر رہا ہے, میں اس کو غلط کہہ رہا ہوں. آپ یہاں پر پہنچ چکی ہے کہ اپنے گھر کے اندر غلط کو غلط کہنا جو ہے وہ اتنا آسان نہیں رہا, یقین کریں. پھر ہم دعوے کرتے ہیں کہ امت محمدی سے ہیں, خیر امت, اللہ نے فرمایا. اب جب امت خیر امت کے بہتر ہے, ہر امت سے بہتر ہے, ہمارے نبی سب لوگوں سے بہتر ہیں, یہ جو آخری امت یہ لوگ جانتے ہیں یہ سب لوگوں سے بہتر ہے, لیکن اس کا ذمہ کچھ ڈیوٹی بھی ہے. یہ بات تو ہوگی لیکن عملی طور پر وہ بہتر ہونے کے لیے اور وہ بہتر امت بننے کے لیے ہم نے کچھ اقدام کیے ہیں. ہم نے عملی طور پر جو امر بالمعروف پر چلنا ہے, نیکی کی بات کرنا ہے, برائی سے روک. میں تو یہ سمجھتا ہوں کہ آج یہ بات کیوں ختم ہو گئی ہے. ایک بالکل مثال ہے جی, ہم تو ان کے پاؤں کے ہار کے برابر بھی نہیں ہیں, لیکن نبی پاک صلی اللہ علیہ وسلم مکہ شریف میں رہتے تھے, ان کے اپنے گھر بار تھے, تبلیغ انہوں نے شروع کی. جب لوگوں کو غلط کہنا شروع کیا, ان لوگوں سے کہا کہ آپ یہ بتوں کی پوجا, یہ عہد جاہلیت کے دور میں یہ جو سارے کے سارے جتنے بھی کام کاج آپ کے غلط ہیں, بچیوں کو آپ زندہ درگور کر دیتے ہیں, یہ غلط کام ہے. اس کے بعد اپنے گھر کے ساتھ سلوک اچھے نہیں ہیں, بیوی کے ساتھ اچھے سلوک آپ کے نہیں ہیں. جب یہ بات تبلیغ جو ہے وہ کرنا شروع کر دی, تو ان لوگوں کو جب روکا تو پھر ان کے راستے میں رکاوٹ بڑھنا شروع ہوئی, پھر ان کو تکلیف ہونی شروع ہو گئی, وہ لوگوں کو تکلیفیں دینی شروع ہو گئی. پھر آخر اللہ کے حکم سے وہ جو ہے یہاں ہجرت کر کے مدینہ شریف پہنچ گئے. کہنے کا مقصد یہ کہ یہ آسان کام نہیں ہے, شہادت گے الفت میں قدم رکھنا ہے. لوگ آسان سمجھتے ہیں مسلمانوں, آج تو ہم چکے مسلمانوں کے گھروں میں پیدا ہوئے ہیں, ابا جان, اماں جان, دادا دادی جان, جناب مسلمان ہیں, مسلمان صاحب پیدا ہو گئے, کان میں جو ہے کلمہ, ایک کان میں جو ہے وہ اقامہ, جو ہے اذان اور دوسری میں اقامت ہو گئی. اب جو ہے وہ سب کچھ جب ہو گیا تو ہم تو مسلمان ہو گئے, بالکل تو اللہ کو فضل ہے, اللہ اس میں شک بھی کوئی نہیں ہے. لیکن بات یہ ہے کہ آج مسلمان ہونے کے بعد جو جس راستے ہم نے چلنا, ہم زبانی کلامی تو اظہار کرتے ہیں, زبانی کلامی تو سب کچھ کرتے ہیں, لیکن عملی طور ہمارے پاس کیا موجود ہے جی. اور یقین کریں اگر عملی طور پر کچھ چیز ہوتی تو پھر آج ہماری عزت اور تکریم وہ ہوتی جو آج سے پہلے لوگوں کی عزت تکریم تھی. دنیا کے اندر جو ہے وہ ہمیں وہ مقام ملتا, کیونکہ راستہ اللہ نبی کا ہے. اس راستے پر بندہ چلے تو میں یہ سمجھتا ہوں کہ دنیا کو چھوڑ دے, زندگی تو 80-90-100 سال زندگی ہے, 100 سے اوپر ہے, 60 ہے 50 ہے, جو بھی ہے, اس زندگی کا جو ہے وہ جو لوگ اس راستے پر چلے انہوں نے زندگی میں بھی عزت کمائی, اور مرنے کے کئی 100 سال, کئی صدیاں گزرنے کے بعد ان کی عزت پر تکریم موجود ہے. اللہ نا جی, جب اس کے راستے میں مار, پھر تو وہ شہید ہیں, وہ زندہ ہیں. پھر چلو یہ بحث الگ صورت اختیار کر لیتی ہے, لیکن میں صرف یہ کہنا یہ چاہتا ہوں, بڑے آسان زیادہ ہم زور اس بات پر دینا چاہتے ہیں کہ آج ہم اتنا کچھ کرنے کے باوجود بھی آج ہمارے پاس کچھ نہیں بچا. اس کی بنیادی وجہ جو ہے وہ یہ ہے کہ اصل میں ہم نے عمل کرنا چھوڑ دیا. ہم پورا دن جو ہے وہ سچ کی تبلیغ کرتے ہیں اور خود جو ہے جھوٹ بولنا شروع کر دیتے ہیں. مسجد میں جا کر گراتے ہیں, اس کے بعد جو ہے بڑے نعرے لگاتے ہیں, باہر آ کر وہی غلط کام شروع کر دیتے ہیں. ہم قرآن اور حدیث کی جو ہے وہ علم رکھتے ہیں, یہ سب کچھ تقاریر بھی کرتے ہیں, لیکن خود عمل نہیں کرتے. علامہ صاحب نے یہی کہا تھا نا کہ واضح قوم کی, اب دیکھیں یہ جو ذمہ داری ہے, میں یہ ایک پروگرام کے اندر میں نے یہ کہا تھا کہ ایک جوان ہے, ایک اثر راستے پر چل, ایک جوان فرض کرو میرا بیٹا پڑا ہے, اب وہ دو کسی کے بیٹے غلط ایک صحیح راستے پر ہے, اب وہ ذمہ داری, وہ جو اگر ذمہ داری ڈالے تو وہ ذمہ داری کون بندہ قبول کرے گا بھائی. ذمہ داری جو ہے وہ تو پہلے تو والدین پر ہوگی, پھر اس کے بعد اساتذہ پر ہوگی, پھر جو دین اسلام کے جو لوگ اسکالرز ہیں یا علماء کرام ہیں یا یہ استاد ہیں, ان پر ذمہ داری, کیونکہ جو اچھے راستے پر, اس کا مطلب اس کو اچھے استاد مل گئے, اچھے والدین, نیک والدین مل گئے, اچھے اس کے دوست مل گئے, اچھے اس کے, اچھی اس کی سوسائٹی مل گئی اس کو, تو جو غلط پر چلنے والے اس کو سوسائٹی اچھی نہ ملی, والدین خود شاید کوشش تم نے اتنی نہیں کی, اساتذہ کرام نے ان کو کوشش نہیں کی, علماء کرام نے زیادہ کوشش نہیں کی. یہ میں بات یہ ہے کہ یہ انسان جو ہے یہ اس کو ذمہ داری کیوں قبول کرنی پڑے جی. اگر فرض کریں یہاں پر میں ایک پروگرام میں آتا ہوں, ایک بات میں نے مجھ سے غلط ہو گئی ہے, تو میں تو ذمہ داری قبول کرتا ہوں, میں تو کرتا ہوں کہ اللہ کے فضل سے جو بات ہم کرتے ہیں یہاں پر اس کی اپنی ذمہ داری ہم قبول کرتے ہیں. معذرت اسی لیے ہوتی ہے کہ جب انسان اپنی ذمہ داری, اپنی غلطی تسلیم کرتا ہے پھر معذرت کر دیتا ہے. تو کہنے کا مقصد یہ ہے آج ذمہ داری کیوں نہیں پوری ہو رہی, آج وجہ کیا ہے؟ تو علامہ صاحب بھی یہ لکھا تھا وہ ایک جواب شکوا. علامہ صاحب دیکھیں بات دیکھیں اور آج اس 100 سال 120 سال پہلے اور آج کی بات سے ہم جوڑیں تو علامہ صاحب نے وہاں پر جو یہ جو اس امت کے ہمارے مسلمانوں کے جو اسباب ہیں یہ جو زوال کے اسباب ہیں تباہی کے اسباب ہیں ان کو مختلف پیرائے انہوں نے بیان کیا تھا اور انہوں نے فوکس کیا تھا, علماء کرام کو بھی فوکس کیا, پھر جو مسلمانوں کو خود ہمیں فوکس کر لیا کہ ہم جو ہے وہ ہمیں نیند ہے جو ہم صبح کا بھائی ہمارے اوپر بڑی ہے, رمضان کے روزے رکھنا ہمارے اوپر بڑی مشکل ہے. یہ ساری چیزیں جو ہیں جب ہماری طبیعت پر یہ چیزیں باقی ہوتی ہیں تو پھر ہمیں کیا ملے گا, زبانی کلامی. اسی طریقے سے وہ نے فرمایا تھا کہ وعدے قوم کی وہ پختہ خیالی نہ رہی, وعدے قوم کی وہ پختہ خیالی نہ رہی, برق تبھی نہ رہی, شولائے مکالی نہ رہی, برق تبھی نہ رہی, شولائے مکالی نہ رہی.

0: morning when we wake.
1: Bradford Asian Radio. Our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677. Bradford Asian Radio. The world's local radio. Bradford's number one Asian community radio. Bradford Asian Radio. On 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: جی بالکل سامعین اکرام, اس میں تو کوئی شک نہیں ہے کہ بریڈفورڈ ایشین ریڈیو 1413 AM آج کر بھائی بریڈفورڈ ہو, بریڈفورڈ کا ریڈیو ہو, بریڈفورڈ اور اسپیشلی اسی نام پہ فزیکلی ہم نے جو ہے اس کا نام ہی بریڈفورڈ ایشین ریڈیو رکھ دیا ہو تو پھر کیوں نہیں بھائی, یہ تو پاپولر ہوگا نا ہمارے حلقہ میں, بریڈفورڈ میں بھی اور ورلڈ وائڈ انشاءاللہ. نام ہے جی اور کام بہترین ان شاء اللہ تعالیٰ. تو بالکل, اور دیکھیں آج ہم نے ان شاء اللہ تعالیٰ اللہ کریم سے بات تو وہی ہو رہی ہے نا کہ اللہ کریم دیکھیں. اچھا ایک بات ہے, تو میں نے بات کی نا کہ عاشق کہتے ہیں کہ ہم نے اللہ کو لوٹ سیل لگا دی ہے, تو ہم نے اللہ تعالیٰ کو لوٹنا ہے آج, چلیں لوٹتے عشق میں کہتے ہیں نا, تو پھر وہ کہتے ہیں نا. اور ایک گروہ ایسا ہے جو کہتا ہے لوٹ سے لگا دی ہے رب نے, آج ہم نے لٹ جانا ہے, اپنے مالک کے ہاتھوں خود ہی لٹ جانا ہے. دیکھیں کیا ہے بات, یہ عشق کے رنگ ہوتے ہیں. اور وہ مالک جب ہم اپنے آپ کو سپرد کر دیتے ہیں, اس کے حوالے ہی کر دیا کہ پیدا تو نے ہی کیا ہے, تو جانتا ہے ہمارے روح و قلب کے جو اندر چل رہا ہے, ہماری نیتوں کو ہمارے. اور پھر وہ جو انسان کہتا ہے نا میں نے لٹ جانا ہے اپنے رب سے, تو وہ بندہ بندی چاہتا ہے, چاہتے ہیں یہ گروہ کہ ہمارے دل کو رب پاک کر دے, پاک کر دے ہر عیب سے, ہر نقص سے, ہر برائی سے, من اور دماغ کے اندر جو ایک نور نہیں ہے, نور کا اپوزٹ کیا ہے, اندھیرے, ان اندھیروں کو اللہ صاف کر کے اجالے اور روشنیاں اور نور کیا لائٹ, اللہ نور السماوات والارض, نور بھرتے ہیں ہمارے قلوب و ذہان میں اللہ پاک, نور روشنیاں سکون. محفل پہ جب اللہ اور اس کے رسول صلی اللہ علیہ وآلہ وسلم کا ذکر خیر کیا جاتا ہے, سکون چھا جاتا ہے. جب ہم تنہائی کے لمحوں میں ہوں, انڈیویجولی ہم تنہائی کے لمحوں میں رب کے بہت قریب ہوں, اور پھر تو بندہ اور بندی, بندہ بندی اللہ ہوتا ہے وہ ہوتے. پھر جب ہم نور کے قریب جائیں گے تو کیا وہ نور ہمارے اندر کو ٹچ نہیں کرے گا؟ بس وہ نور پھر کیسے ہمارے قلب و جگر پر پہنچے گا, اس کی کرنیں کیسے اثر کریں گی, یہ ہم نے سپردگی خود کی کرنی ہے اس ذات کے پاس جہاں سے آئے ہیں, سفر شروع کیا ہے اور ہمارا سفر اسی کی طرف ہے. چند روزہ یہ زندگی, یہ آیات مبارکہ دیکھیں کیا بتا رہی ہیں ہمیں, کیا سکھا رہی, سمجھا رہی ہے کہ اچھے اللہ تعالیٰ نے دیکھنا ہے, پرکھنا ہے کہ اچھے اعمال, جن کو فکر ہوتی ہے نا اپنے اچھے اعمال کی, اس کو پتہ نہیں, اس کو وہ اس چیز کا غم نہیں کرتی یا کرتے وہ لوگ, وہ گروہ, یہ طبقہ, یہ غم نہیں کرتا انسان کہ اس کے ساتھ کون زیادتی کر رہا ہے, کون اس کے ساتھ برے کا, وہ کرنے دو. حاسدین کا کام حسد کرنا ہے جبکہ ترقی نہیں رکنی چاہیے, شیخ سعدی رحمت اللہ علیہ نے فرما دیا. ہم کس کس کی زبان بند کریں گے, ہم کس کس کا گریبان پکڑیں گے کہ تو مجھے, تو میرے لیے برا سوچتی ہے, یہ سوچتا, کس کس کا ہم پکڑیں گے جا کے, کر سکتے ہیں ایسا کیا؟ یا हम किसी के बारे में जहर उगल रहे हैं तो पता तो जब ही चलता है कि इट मींस कि हमारे अंदर भी ये सब कुछ चल रहा है, तो हम किसी को टारगेट, क्या ऐसा है? आप बताएं सब, लोग क्या सोचेंगे इससे मुबर्रा हो कि हम वो मेरे लिए ये उस वो ये वो तू मैं से निकल के ये इनकी खूबसूरतियों में जाएं। अल्लाह करीम करे हम सबकी जिंदगियां इन खूबसूरत रंगों से ही भर दे कि जिसमें अल्लाह पाक ने हमें देखना है कि अच्छे अमल वाला कौन है। जो अच्छे अमाल वाले होते हैं वो अमल ही करते रहते हैं, वो ये नहीं कहते उसने मेरे साथ ये किया, उसने मेरे साथ ये किया, वो बात ये बात तूने फलां से क्यों कही थी, तूने ऐसे कहा, मेरे तक ये बात पहुंची है कि तूने उसको ऐसे कहा। वो तो जो अल्लाह ने जिसको शऊर और सेंस दी है वो तो इसी में मारा जाता है बंदा बंदी के, मेरे बारे में किसी के जरिए किसी को कोई गलत बात पहुंचे फिर बस साइड पे हो जो आजकल है या हमेशा के लिए किस पर ट्रस्ट किया जाता है। कोई मौलाली अलैहिस्सलाम ने फरमा दिया है ना कि जब तुम लोग किसी को देते हो तो गोया कि तुमने अपना राज दे दिया, जब तुम अपने राज को खुद नहीं, अल्लाह पाक कमी बेशी माफ फरमाए कि उनके अकवाल इस बारे में बहुत ज़्यादा हैं, लेकिन मैं अब एक आम अपने तौर पे बात कर रही हूँ कि अल्लाह पाक कमी बेशी माफ़ फरमाए कि उनके इस बारे में बहुत ज़्यादा अकवाल हैं, वो भी एक सिलसिला है इंशाल्लाह, उस पर भी ज़ेर हासिल गुफ्तगू समदर टाइम रहेगी। अब मैं बात कर रही हूँ कि जब हम खुद से अपना राज ही नहीं रख सके तो फिर दूसरे से क्या एक्सपेक्टेशंस हैं कि वो भी हमारा राज रखेगा। समटाइम्स ये होता है कि हम किसी को बहुत अपना करीबी दोस्त समझ लेते हैं लेकिन वो वहाँ पे जाके आपको डसता है या डसती है कि जिसके बारे एक ओवरऑल जनरल बात हमारी हो रही, जनरल बात, किसी किस्म की किसी के लिए बुराई नहीं, लेकिन वो मोहतरमा या वो मोहतरम जाके फौरन जिसके बारे में बात हो रही उसको जा उसने ऐसे स्पाइसी, आप ये सोचिए कि क्या वो बात फिर जिसने बताने की जरूरत कर दी तो क्या वो बात फिर आम बात रह जाएगी, वो वेल स्पाइस्ड जिसे कहते हैं ना, वेरी स्पाइसी, फिर उस तक वो हाइपर एक दूसरे को अजीब सिलसिला। और वो जो अल्लाह का बंदा बंदी वो तो अपना दामन बचाएगा कि खुदाया मुझे माफ कर दे भाई, आजकल किसी को भी अपने दिल की दोस्त अल्लाह के, अल्लाह बेहतरीन दोस्त है बस। क्या ख्याल है, क्या ऐसा नहीं होता, ऐसा हो नहीं रहा? रब्बा मेरे हाल दा महरम तू। आजकल ट्रू दोस्त मौलाली अलैहिस्सलाम का फरमाने आली मुकाम है कि गरीब वो नहीं जिसके पास दौलत नहीं है, गरीब वो इंसान है जिसके पास मुखलिस दोस्त नहीं है। हक सच की में फिर कहते मौला अली मेरी जान है, मेरा ईमान, फिर बड़े बड़े फतवे लगाने हैं तो क्या कर लोगे? जीने का सलीका सिखा देते हैं, कुर्बान जाऊं अल्लाह की शान पर, अपने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की शान अजीमी पर और मौलाली की शान पर ही कुर्बान जाऊं। इतनी मैंने इसमें से हिकमतें ढूंढी ना, इसने मुझे इतना, इस इनके कॉल मुबारक ने मुझे इतना रुलाया, इतना मुझे इनके कॉल मुबारक ने मजबूत बनाया कि मैं फिर जब सारी दुनिया छान मारी तो रब को अपने करीब पाया। फिर जब रब मिल गया तो शिकवे शिकायतें कैसी, वो अपने बंदों को कभी तन्हा नहीं छोड़ता, कभी नहीं छोड़ता। अल्लाह ताला हमें कुरान पाक को समझने, इस पर अमल करने की तौफीक, बामल बना दे, बस बामल बना दे। मैं भी उनका शुक्रिया अदा करती हूँ जिनको मैंने दोस्त समझा और मेरी बातें आगे तक, मैं उनका शुक्रिया, शुक्रिया आपने मुझे बिगिनिंग में ही रोक दिया, मे भी कि पता नहीं आगे क्या तबाहकारियां हो जाती, नफ्स क्या तबाहकारियां करवा देता। बहुत शुक्रिया आप लोगों का, बहुत शुक्रिया। वो बड़े अल्लाह के बुजुर्ग, बड़ी हस्ती अल्लाह ताला की, वो मुझे याद आ गया उनका कि वो कहते हैं कि जिन जो मेरे दुश्मन है मैं उनका शुक्रिया अदा करता हूँ। कहते हैं तुम अपने दुश्मनों का शुक्रिया, कहते वो अगर इतनी दुश्मनी ना करते तो आज मैं एक बुलंद और आला अरफा मकाम तक कैसे पहुंचा हुआ होता। اور یہ لوگ جو ہیں جو حاسدین سے, اور پھر اس بارے میں بھی دیکھتے ہیں کہ نظر بد اور حاسدین سے بچنے کے بھی اللہ تعالیٰ نے ہمیں طریقے سکھا دیے. ان کو جب ان کے اعمال, ان کی ایک بات سے ہم میں جو عقل مند سیانے لوگ ہیں نا ہرٹ ہوتے ہیں, ان کو پتہ چل جاتا ہے یہ تو ہماری ڈائریکشن ہی نہیں, یہ تو ہماری فیلڈ ہی نہیں ہے, میں کیوں ٹائم ویسٹ کر رہی, میری فیلڈ تو اللہ نے کوئی اور رکھی ہے, میرا مقام بھی اللہ پاک نے سبھی کے لیے, کہہ رہی سبھی کو جن کو دھوکہ ملتا ہے دوستوں کی طرف سے, اپنے گھر کے کدھر کدھر کدھر کدھر, پھر وہ سوچتے ہیں میری تو منزل ہی اللہ تعالیٰ نے کوئی اور رکھ دی ہے, وہ تو مجھے اور اپنے قریب کرنا چاہتا ہے, مجھے قربتیں دینا چاہتا ہے, مجھے حسن اخلاق, مجھے کیا کیا, جب اتنا کچھ اس نے دے دیا پھر شکوہ کس بات کا ہے, کسی بات کا شکوہ نہیں. حاسدین سے کیسے بچنا ہے, ظالمین کے ظلم سے کیسے, مخلص نہیں ہے کوئی آپ کا اس سے ایک سائڈ پہ ہو جانا, اس میں ہی عافیت ہے, اس میں بہت بڑی آپ ہمارے لیے آپ کے لیے راہیں ہیں, کیسے سب کچھ ایک ایک ادا میرے قرآن پاک نے ہمیں سمجھا دی. پھر شکوہ یہ پھر کیا ہوتا ہے, اللہ پاک سے اللہ کو لوٹا نہیں تو کیا کیا, عاشقین نے لوٹ لیا کہ اس کا بتایا ہوا ہر راستہ اپنانے کو اپنی زندگی سمجھا, اور جو کہتے ہیں ہم لٹ جائیں تیری راہ میں لٹ جائیں, اللہ تجھی سے لٹ جائیں, تو ہی ہمیں لوٹ لے, تو وہ بھی مراد پا گئے کیونکہ انہوں نے اپنے ظاہر باطن کو اللہ کے نور سے رنگ لیا. دونوں گروہوں نے اللہ کے نور سے, مقصد کیا ہے, اللہ تعالیٰ کا نور سمیٹنا, اللہ تعالیٰ کی نور کی ریز شعائیں ہمارے ظاہر باطن, ہمارے اخلاقیات, ہمارے اپر اپیرنس, وہ کیا کہتے قلب و جگر میں اللہ کا نور سما گیا تو ہم مراد پا گئے, اور کیا چاہیے بھائی, اور چاہیے ہی کیا, بتائیں آپ سب بتائیں, کس لیے نماز میں کھڑے ہوتے ہیں, کس لیے اللہ کے قریب, کس لیے تہجد کا اہتمام کرتے ہیں, اور بڑے بڑے دیکھے ہیں, سناؤ اپنے دکھڑے, وہ کہتے ہم تو سارے دکھڑے سنا دیتے ہیں, ابھی یہاں پہ بھی کیٹیگریز ہیں, یہاں پہ بھی وہ کہتے ہیں نا انواع و اقسام کے لوگ ہیں, میں تو کسی کے بارے میں کچھ نہیں کہہ سکتی بھائی, اپنی ہاں جی کہیں, بالکل کہیں, اے ٹو زیڈ اپنی پرابلمز پریشانیاں. ایک وہ لوگ ہیں جو میرے سونے آقا میرے کالی گمدی والی سرکار پہ, میں صدقے میں کہتی ہوں اللہ کریم, میرے مولا کریم, میرے سونے رب, تو نے جب دینے میں یہ کمی نہیں چھوڑی تو مجھ جیسی ایک گناہگار, وہ کہتے ہیں نا کہ جب آتا ہے نا ایک رنگ آ جاتا ہے محفل پہ, تو حد میں بڑی ہستیاں گزر چکی ہیں, میں تو کچھ بھی نہیں, الحمدللہ رب العالمین, الحمدللہ رب العالمین, مولا کرم کے اس کے کہاں تھی قابل, یہ تو ہے, الحمدللہ. ظالمین کے ظلم سے, حاسدین کے حسد سے اور بری نظر سے بچا اللہ پاک ہم سب کو, آمین سم آمین. بات بہت بڑھ جائے گی, بات جب بڑھانے پہ آئیں تو, اور پھر میرے رب کی ہو, رسول صلی اللہ علیہ وآلہ وسلم کی ہو, بہت کچھ ہے آنیسٹلی اسپیکنگ, اتنا کچھ ہے, لیکن چلیں بہت خوب ہے تنہائی کی محفل کر لیا کریں, اب پھر ادب کا تقاضا ہے, وہ کہیں گے کہ یہ عابدہ پروین کی غزلیں ہیں جمعہ کے دن, یہ بھی وہ کہتی یار کو ہم نے جا بجا دیکھا, کبھی ظاہر کبھی چھپا دیکھا, آج پھر بہت بات کو تو ہم بس دائرے میں اسی میں رکھنا چاہتے ہیں, جو ہمارا آج کا ٹاپک ہے. معزز و محترم سامعین اکرام, بہت ہی خوبصورت کلام, کہتے ہیں بس ایک دعا کرنا, بس ایک دعا ہمیشہ سب مانگتے ہیں, سب کہتے ہیں میرے لیے, میں بھی آپ سب سے یہی دعا, ایک دعا کہتی ہوں, ضرور کر دیا کریں, وہ مجھے اپنے بڑا قریب کر لے, میرا رب مجھے بہت قریب کر لے, اپنا ہی بنا لے, بس یہی ہے, اور بن جاؤں اسی کی सबको अगर ये दुआ चाहिए तो मैं सबके लिए करती हूँ, अपने लिए भी करती हूँ, बन जाऊँ उसी की जिसकी हूँ, जिसकी तरफ से आई हूँ, जिसकी तरफ जाना है। ये चार दिन का खेल है, चार दिन की चांदनी है, फिर अंधेरी रात नहीं बनने देनी, चार दिन की, चाहे किसी और सेंस में इसको रहने दें, बस इतना ही रखें कि टेम्परेरी वर्ल्ड है, आरजी दुनिया है, और यहाँ से नूर समेटना है, अंधेरी रात ना करे अल्लाह पाक हम सब की, रोशन रात रोशन दिन करे इंशाल्लाह ताला, और ये चांदनी जो है वो फॉर एवर बन जाए हमारे लिए इंशाल्लाह ताला, ये ज़िंदगी का सफ़र फॉर एवर रोशन, फॉर एवर सरसब्ज़ो शादाब, फॉर एवर खुशियों से भरपूर, लाजवाल खजानों से भरपूर, फॉर एवर के लिए, हमेशा के लिए इंशाल्लाह ताला। बहुत ही जिसकी बातें कर रहे हैं चलो उसी का कलाम सुन लेते हैं। वो इत्तफाकन ही ऐसा हुआ कि ये गुफ्तगू भी वही चल रही है और सामने यार भी वही है, तो आइए फिर वो यार से यार ही को लूट ले, लूट लो या लुट जाओ, एक ही बात है, एक बात है या दो बातें हैं मुझे बताना ज़रूर है। फीडबैक का भी मुंतज़र रहूँगी, फीडबैक ज़रूर दीजिएगा, फ़ोन कॉल भी कर सकते हैं, बहुत खूबसूरत बातें हैं। आइए उसी खालके हकीकी की बातें करते हैं, बातें कर रहे हैं तो आइए खालके हकीकी का कलाम भी सुन लें ज़रा।